0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124.34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठुलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रुसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रुसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध सुरु भए यता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रुसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रुसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर्प भन्छन्,
4: It was clearly part of an attack on
3: यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई, भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाडीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए।

0: स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम गेहेब्रेयेससले हालसम्म आवश्यकताको एक तिहाई सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढी, करिब 21.25 खर्ब रुपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छुट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रुपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
2: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270.58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431.10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422.64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो।
1: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
2: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405.31 करोड र वैदेशिक अनुदानबाट रु 61.74 करोड बेहोर्दा रु 657.29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247.28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
1: गत 3 वटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री वाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुसीको खबर दिएका छन्।
2: करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
1: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रुपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण वात्तै बढ्न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृङ्खलामा देखा परेको गडबडीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौँ।
3: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठुलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा सुरु गरेका कयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यो, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ।

0: सुदूरपश्चिम पर्यटन गंतव्य बनाने प्राथमिकता तो प्रदेश को पहचान बनाने वहां कई क्षेत्र जोड़े तो चतुर्भुज भन्नभ युरा मधेश में कृषि जन्य उत्पादन का एटा हब बनाने कुछ वहां अलग निरंतरता दूनभ अलग नया ढंग ने पैकेजिंग खोजू तो कार्यक्रम खुशी लगे
1: नया सरकार को नया छनक के पाइन इसमें
0: अब नया छनक अलग मध्यम वर्ग हमी वृद्धि करी मध्यम वर्ग खुशी पार्ने खालको कर का दरहरुमा हेरफेर छुट दिनेहरु व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाख सम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुशी पार्न खोजेको देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरुको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर अबको यो बजेट त स्थानीय चुनाव गराउँछ स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुशी कुरा यसमा के भने विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिस्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो त्यो कुरा उहाँहरूले स्वीकार्नुभयो पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो अहिले उहाँहरू पनि त्यसैमा जानुभयो त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठुलो जनमत पाएको पार्टी हो त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन खास गरी रोजगारी सिर्जना गर्ने खालको ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो अरू केही उत्पादनमूलक क्षेत्रहरू त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
1: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको
0: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने लगानीको वातावरण बनाउने कुरा हो अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ त्यसो गर्दा उहाँले त्यसो भनेको पनि त ठिकै हो तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक शिक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
1: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ
0: एउटा कुरा त के भने आकार ठुलो भइसकेपछि सोइलिङ भइसकेपछि सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
1: अब बजेट भाषणको सुरुमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला तपाईँलाई चाहिँ कस्तो लाग्छ यो हेरफेर गर्दाखेरि उसले राखेको आश पुरा होला
0: त्यति सजिलै पुरा हुने देखिँदैन उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि त्यो खालको ऋणका कुरा पनि ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नुभएको छ त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने रकम पनि नहुने प्राइभेट सेक्टरलाई यस्ता विरोधाभासी छन् अब उहाँको आश हेरौँ पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ कति कुराहरू त शङ्काको लाभ पनि दिनुपर्ने हुन्छ हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर अर्कोतिर कार्यान्वयन गाह्रो छ अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन निजी क्षेत्र त्यसको चाहिँ मनोबल कमजोर छ यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
1: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ
0: यो अप्ठ्यारो प्रश्न हो अहिले त शङ्काको लाभ दिनुपर्ने हुन्छ त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ अहिले चाहिँ अङ्क दिनेतिर नलागौँ हामीले के आशा गरौँ भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौँ यो कुरा चाहिँ राम्रो ढङ्गले कार्यान्वयन होस् हामी त एउटा आर्थिक समृद्धि होस् रोजगारी सिर्जना होस् नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शङ्काको लाभ दिउँ।
1: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रुसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रुसलाई चेतावनी दिएका छन्. रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रुसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रुसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन. घटनामा दुईजना घाइते भएका थिए. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
2: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो. रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रुसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्. राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी सहर कोन्स्टान्टामा रहेका रुसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्. रुसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ. यसअघि नेटोका प्रमुख मार्क रुटाले रुसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए. उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रुसलाई दिएका छन्. युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्. युके, जर्मनी र फ्रान्सले पनि रुसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्.
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.